0: मुसलसलात, खलाई तहकीक या मसनवी ज़हानत, हर मैदान में साइंस ने हैरत अंगेज़ पेशरफ्त की है। इसी साइंसी शऊर को फ़रोग़ देने और सामईन को जदीद साइंसी तरक्यात से रोशनास कराने के मकसद से आज के प्रोग्राम में हम पेश कर रहे हैं साइंसनामा, जिसमें साइंस के मैदान में होने वाली अहम पेशरफ, नई इजादात और काबिले ज़िक्र इख्तराआत पर एक जामे और मालूमती तहरीर पेश की जाएगी। तो आइए सामईन, इल्म आगही के सफ़र में हमारे साथ हैं मोहतरम जनाब नौशाद आलम साहब, जो पेश कर रहे हैं साइंसनामा।
1: खला हमेशा से इंसान के लिए हैरत और तजस्सुस का एक वसी मैदान रहा है, जहां हर नई दरियाफ्त हमें कायनात के मज़ीद करीब ले जाती है। इंसान ने कदीम ज़माने से ही सितारों और सैारों को देखकर यह सवाल उठाया कि क्या हम इस वसी कायनात में अकेले हैं या कहीं और भी ज़िंदगी मौजूद है। आज के जदीद दौर में साइंसदान जदीद दूरबीनों और खलाई मिशंस के ज़रिए इस सवाल का जवाब तलाश करने में मसरूफ़ हैं। खुसूसन सैारा मरीख तहकीक का मरकज़ बना हुआ है, क्योंकि इसकी कुछ खसूसियात ज़मीन से मिलती जुलती हैं। हालिया साइंसी तहकीक से ये इशारे मिले हैं कि मरीख की सतह के नीचे पानी के ज़खायर मौजूद हो सकते हैं, जो ज़िंदगी के इम्कानात को तकवीत देते हैं। इसी वजह से साइंसदान ऐसे सैारों की तलाश भी कर रहे हैं जिन्हें काबिल रिहाइश कहा जाता है, यानी जहां ज़िंदगी के लिए साजगार माहौल हो। नई टेक्नोलॉजी और खलाई तहकीक ने इस मैदान में गैर मामूली तरक्की की है, जिसके नतीजे में हम दूर दराज कहकशाओं तक भी मालूमात हासिल कर रहे हैं। दुनिया भर की खलाई एजेंसियां मुस्तकबल में इंसान को मरीख तक पहुंचाने के मंसूबों पर काम कर रही हैं। साइंसदान अब ऐसे सैारों की तलाश में हैं जो ज़मीन जैसे हों, जहाँ ज़िंदगी मुमकिन हो। सोचिए, वो दिन दूर नहीं जब इंसान किसी और सैारे पर रिहाइश इख्तियार करेगा। ये कोशिशें सिर्फ साइंसी कामयाबी ही नहीं, बल्कि इंसानी हिम्मत, जुस्तजू और इल्म की ताकत की अक्कासी भी करती हैं। यकीनन वो वक्त शायद ज़्यादा दूर नहीं जब इंसान ज़मीन के अलावा किसी और सैारे पर कदम रखेगा या हत्ता के वहाँ रिहाइश इख्तियार करेगा। ये तमाम हकायक हमें ये सबक देते हैं कि इंसान की तलाश और सीखने की ख्वाहिश की कोई हद नहीं, और यही जस्तजू हमें नई दुनिया की तरफ ले जा रही है। मसनूई ज़हानत, जैसा कि आपको मालूम है, आज के दौर में मसनूई ज़हानत यानी आर्टिफिशियल इंटेलिजेंस बहुत तेज़ी से तरक्की कर रही है। मसनूई ज़हानत एक जदीद टेक्नोलॉजी है जो मशीनों को इंसानों की तरह सोचने और सीखने की सलाहियत देती है। इसकी मदद से कंप्यूटर मसाइल हल करते हैं, फ़ैसले लेते हैं और मालूमात का तज़िया करते हैं। ये तालीम, सेहत, तिजारत और मवासलात समेत कई शोबों में इस्तेमाल हो रही है। मसलन स्मार्टफोन, चैटबॉट्स और ख़ुदकार गाड़ियाँ इसकी मिसालें हैं। मसनूई ज़हानत वक्त और मेहनत की बचत करती है और काम को ज़्यादा मुअस्सर बनाती है। ताहम इसके इस्तेमाल में एहतियात भी ज़रूरी है, ताकि इसका गलत इस्तेमाल ना हो। मुस्तकबल में ये टेक्नोलॉजी इंसानी ज़िंदगी को मज़ीद आसान और तरक्की याफ्ता बना सकती है। यही नहीं, AI अब इंसानों की तरह बात कर सकती है, पेचीदा मसाइल हल कर सकती है, हत्ता के तस्वीरें और वीडियोस भी बना सकती है। मसलन डॉक्टर AI की मदद से बीमारियों की तशखीस कर रहे हैं, तलबा पढ़ाई में मदद ले रहे हैं, लेकिन इसके साथ कुछ खदशात भी हैं, जैसे रोज़गार पर असर, गलत मालूमात का फैलाव। इसलिए ज़रूरी है कि हम इस टेक्नोलॉजी को समझदारी से इस्तेमाल करें। मौसमी तब्दीली, ज़मीन के दर्जे हरारत और मौसमों में तवील मुद्दती तब्दीली को कहते हैं। यह ज़्यादातर इंसानी सरगर्मियों जैसे फैक्ट्रियों के धुओं और दरख्तों की कटाई की वजह से होती है। इसके असरात में गर्मी में इजाफा, ग्लेशियर्स का पिघलना और शदीद मौसमी हालात शामिल हैं। यह इंसानों, जानवरों और पौधों की ज़िंदगी को मुतासिर करती है। मौसमी तब्दीली को कम करने के लिए हमें दरख्त लगाने और आलूदगी कम करने की ज़रूरत है। मौसमी तब्दीली के बारे में हम ये कह सकते हैं कि दुनिया को दरपेश मसाइल में से एक बड़ा मसला मौसमी तब्दीली है। मेडिकल साइंस की तरक्की, मेडिकल साइंस ने हैरत अंगेज़ तरक्की की है, इंसानी ज़िंदगी को पहले से ज़्यादा महफूज और तवील बना दिया है। नई दवाओं और जदीद इलाज के तरीक़ों से कई ख़तरनाक बीमारियों का इलाज मुमकिन हो गया है। टेक्नोलॉजी जैसे MIR, CT स्कैन और रोबोटिक सर्जरी ने تشخیص اور علاج کو آسان بنایا ہے۔ ویکسینوں کی بدولت کئی مہلک بیماریوں پر قابو پایا گیا ہے۔ کینسر کے علاج میں بہتری آ رہی ہے۔ روبوٹک سرجری عام ہوتی جا رہی ہے۔ اب ڈاکٹر روبوٹس کی مدد سے انتہائی باریک اور مشکل آپریشن بھی آسانی سے کر لیتے ہیں۔ اسی طرح جینیاتی تحقیق کے ذریعے بیماریوں کو پہلے ہی روکنے کی کوشش کی جا رہی ہے۔ میڈیکل ریسرچ مسلسل نئی دریافتیں کر رہی ہے جو صحت کے مسائل کو کم کرنے میں مدد دیتی ہے۔ اس ترقی سے نہ صرف بیماریوں کا علاج بہتر ہوا ہے بلکہ احتیاطی تدابیر بھی مؤثر ہوئی ہیں۔ ہم فخر سے کہہ سکتے ہیں کہ مستقبل میں میڈیکل سائنس مزید ترقی یافتہ ہو کر انسانیت کی خدمت کرے گی۔ ٹیکنالوجی اور ہماری روزمرہ زندگی۔ ٹیکنالوجی نے ہماری روزمرہ زندگی کو بہت آسان اور تیز بنا دیا ہے۔ آج کا انسان ٹیکنالوجی کے بغیر زندگی کا تصور نہیں کر سکتا۔ اسمارٹ فون، انٹرنیٹ اور کمپیوٹر کے ذریعے ہم بآسانی معلومات حاصل کر سکتے ہیں۔ آن لائن تعلیم، خریداری اور بینکنگ نے وقت اور محنت کی بچت کی ہے۔ ٹیکنالوجی کی مدد سے رابطہ کرنا بھی آسان ہو گیا ہے، جیسے سوشل میڈیا اور ویڈیو کالز۔ یہ صحت، تعلیم اور کاروبار کے شعبوں میں بھی اہم کردار ادا کر رہی ہے۔ تاہم اس کا زیادہ استعمال نقصان دہ بھی ہو سکتا ہے، اس لیے اعتدال ضروری ہے۔ مجموعی طور پر ٹیکنالوجی نے انسانی زندگی کو زیادہ سہل اور ترقی یافتہ بنا دیا ہے۔ توانائی کا مستقبل دنیا کے لیے ایک اہم موضوع بن چکا ہے۔ دنیا اب روایتی ایندھن سے ہٹ کر قابل تجدید توانائی کی طرف جا رہی ہے۔ روایتی ایندھن جیسے تیل اور کوئلہ محدود ہیں اور ماحول کو نقصان پہنچاتے ہیں، اس لیے قابل تجدید توانائی جیسے سورج، ہوا اور پانی سے بجلی پیدا کرنے پر زور دیا جا رہا ہے۔ شمسی توانائی اور ہوا سے چلنے والے پلانٹس تیزی سے مقبول ہو رہے ہیں۔ یہ ذرائع ماحول دوست ہیں اور آلودگی کو کم کرتے ہیں۔ جدید ٹیکنالوجی توانائی کے بہتر استعمال اور ذخیرہ اندوزی میں مدد دے رہی ہے۔ الیکٹرک گاڑیاں بھی مستقبل کی توانائی کا اہم حصہ بن رہی ہیں۔ حکومتیں اور ادارے صاف توانائی کے منصوبوں پر سرمایہ کاری کر رہے ہیں۔ اگر ہم توانائی کا صحیح استعمال کریں تو وسائل کو بچایا جا سکتا ہے۔ مستقبل میں صاف اور پائیدار توانائی انسانی ترقی کا بنیادی ستون ہوگی۔ یہ ایک سچائی ہے کہ کئی ممالک اب مکمل طور پر گرین انرجی پر منتقل ہونے کی کوششیں کر رہے ہیں۔ انسانی دماغ اور نئی تحقیق۔ انسانی دماغ قدرت کا ایک نہایت پیچیدہ اور حیرت انگیز عضو ہے جو جسم کے تمام افعال کو کنٹرول کرتا ہے۔ یہ سوچنے، سیکھنے، یاد رکھنے اور فیصلے کرنے کی صلاحیت رکھتا ہے۔ نئی سائنسی تحقیق کے مطابق دماغ میں اربوں نیورونز ہوتے ہیں جو ایک دوسرے سے سنگلز کے ذریعے رابطہ کرتے ہیں۔ جدید ٹیکنالوجی جیسے برین اسکین اور نیورو امیجنگ نے دماغ کے رازوں کو سمجھنے میں مدد دی ہے۔ اب سائنسداں دماغی بیماریوں جیسے الزائمر اور ڈپریشن کے بہتر علاج تلاش کر رہے ہیں۔ تحقیق سے یہ بھی معلوم ہوا ہے کہ دماغ مسلسل سیکھنے کی صلاحیت رکھتا ہے، جیسے نیورو پلاسٹیسٹی کہا جاتا ہے۔ مصنوعی ذہانت اور دماغ کے تعلق پر بھی تحقیق جاری ہے تاکہ انسان اور مشین کے درمیان بہتر ہم آہنگی پیدا ہو سکے۔ نیند، خوراک اور ورزش دماغی صحت کے لیے بہت اہم ہیں۔ نئی دریافتیں ہمیں یہ سمجھنے میں مدد دے رہی ہیں کہ ہم اپنی ذہنی صلاحیتوں کو کیسے بہتر بنا سکتے ہیں۔ امید ہے کہ مستقبل میں انسانی دماغ پر مزید تحقیق انسانیت کی ترقی میں اہم کردار ادا کرے گی۔ سائنس ہماری زندگی کا ایک اہم اور لازمی حصہ بن چکی ہے جو ہر لمحہ ہماری رہنمائی کرتی ہے۔ یہ نہ صرف ہمیں سہولتیں فراہم کرتی ہے بلکہ ہمیں کائنات کے راز سمجھنے کا شعور بھی دیتی ہے۔ سائنس کی بدولت ہم نے بیماریوں کا علاج، جدید ٹیکنالوجی اور تیز رفتار ذرائع ابلاغ حاصل کیے ہیں۔ یہ ہمیں تحقیق، مشاہدہ اور تجربہ کے ذریعے سچائی تک پہنچنے کا راستہ سکھاتی ہے۔ سائنس انسان کو سوال کرنے، سوچنے اور بہتر حل تلاش کرنے کی ترغیب دیتی ہے۔ تعلیم اور سائنس کا گہرا تعلق ہے جو معاشرے کی ترقی کا سبب بنتا ہے۔ اگر ہم سائنسی اصولوں کو اپنی زندگی میں اپنائیں تو ہم زیادہ باشعور اور ذمہ دار شہری بن سکتے ہیں۔ سائنس ہمیں یہ بھی سکھاتی ہے کہ قدرتی وسائل کا صحیح استعمال کیسے کیا جائے۔ موجودہ دور میں ہر میدان میں کامیابی کے لیے سائنس کا علم نہایت ضروری ہے۔ یا انسان کو اندھی تقلید سے نکال کر